समस्या

गण्डकी का पश्चिम भूभाग सूर्य कर्णाली र सूर्य पश्चिम में विस्तार होने यसरी भोलि दिवस पानी र हिमालय भूभाग का धेरै ठाउँ मध्यम पानी पर्ने आकलन गरिएको छ भने तराई में पानी पर्ने तर कोशी का पानी र तराई भूभाग करीब दुई स्थान में पानी भारी

0: संस्थान धीरे को साझा खबर में लैंगिक तथा यौनिक अल्पसंख्यक प्रति सरकार को कुछाई सकारात्मक नभएको गुनासो
1: बाँकीको कुरामा दक्ष भएर जानु भयो तर एउटा समुदायको स्थितिको मुद्दा के हो भनेर चाहिँ त्यसरी बुझेको भएको अवस्था चाहिँ छैन। यो मात्रै कम्युनिटीको कुरा होइन, तपाईँको कुरालाई लिएर हेर्नुहोस्, सबैलाई तपाईँको नीतिगतलाई लिएर हेर्नुहोस्।
0: पाठाचार विषयमा पनि सरकारी जग्गा अतिक्रमणमा आगामी वर्ष 3 अर्बको स्वामी साधन किन्दै सरकार लगानी बोर्डको बैठक बस्न नसक्दा

Thank you.

विषया खबर युरोप में अत्यधिक गर्मी का कारण एक शतमी एक हजार तीन सय बढ़ी को मृत्यु भएको विश्व स्वास्थ्य संगठन ने जनाएको छ। डब्ल्यूएचओ का महानिर्देशक सामाजिक संचार में जून 21 यता यूरोप भर उच्च तापक्रम सँग संबंधित 1300 बढ़ी को मृत्यु भएको पनि चिंता व्यक्त गर्नुभएको छ। उहाँले उच्च सतर्कता अपनाउन आग्रह समेत गर्नुभयो। यूरोप में गर्मी का कारण हुने स्वास्थ्य समस्या जटिल बन्दै गएको छ। यसैबीच यूरोप का अधिकांश घर कार्यालय तथा विद्यालय यति उच्च तापक्रम सहन सक्ने गरी निर्माण नगरिएकाले पनि नागरिकहरूले

0: पोजिसनमा दक्षिण अफ्रिका अघि रहे पनि गोल भन्ने गर्न सकेन। आज बेलुका ब्राजिल र जापान बीच पनि खेल हुँदैछ, भोलि भने जर्मनी र पाराग्वे, त्यसै गरी मोरक्को र नेदरल्यान्ड्स अनि नर्वे र आइभोरी कोस्टको बीचमा प्रतियोगितामा खेल हुनेछ।
1: लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकारको बहस र राजनैतिक अभिमुखीकरणको आवश्यकता कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्।

0: पाइ सक्नुभयो। आजको स्तरको सङ्कट सुरु गरौँ त। आज हामी पहिलो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, किराहरू जस्तो खानेमा पानी नसाउने, जमिन भुक्को फुल्ने, ढाँचा फाट्ने वा पहिल्यै फाटेको छ भने ढाँचा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: ल, पहिलोका पनि लक्षण हुन्छन् भनेको। हामीले त पहिलो स्त्रीको लीला प्रशंसाको छ। सचेतन पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मुल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छ।
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिलो जाने सङ्केत देख्यो भने तुरुन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो, यति नै हिँडिहाल्नु मिलेन।
1: यस्तो गल्ती झुकेर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको रोग गरेर अन्न गरेर थाल्नुभयो भने पहिरोका कारण ज्यानसम्म जान सक्छ।
0: उहाँले भनेको कुरा सही हो। ज्यान बाँचेको धन, ज्यानै नभए के धन

0: अनुसार उठाको म्याप 25 असारसम्म भोलि र पर्सि देशभरि साथ पानी पर्ने पूर्वानुमान स्वतन्त्रता अपनाउन विपद व्यवस्थापन प्राधिकरणको अनुरोध 8,200 पनि सरकारी जग्गा अतिक्रमणमा लगानी वर्ष 3 अरबको सवारी साधन किन्ने सरकार लगानी बोर्डको बैठक प्रश्न नसक्दा माथि प्रणाली पर्ने लैङ्गिक तथा यौनिक अल्पसंख्यक अझै अस्तित्वको लडाईमा शैक्षिक परामर्श व्यवसायमा कराई 25 वर्षदेखिका वैदेशिक रोजगार ठगेका फाइल डिजिटलाइजेसन गरी
1: अत्यधिक गर्मीका कारण युरोपमाथि एक साथ व्यक्तिले स्थायी धन्दाबाटीको मृत्यु उच्च स्वतन्त्रता प्राप्त हुन विश्व स्वास्थ्य संगठन बाहेक इरान र अमेरिका बीच पुनः युद्धको सन्देह

Gracias.

पहला मैं ये राइट तो तीन वर्ष अभी का तप के बन गया पहले पहले था

जनहित के लिए जारी संदेश

0: बनेछु नसा मुटु चेक्दा जस्तै
1: प्रत्येक दिन नसा तथा न्यून सर्जरी हात जोड्ने तथा जनरल सर्जरी पशुटि सेवा नाकर घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गराजाए।
0: चौबिसै घण्टा डिजिटल एक्सरे भिडियो एक्सरे इसिजी तथा इको मुटु एक्सरे सेवा उपलब्ध भा सुविधा सम्पन्न ल्याबको सेवा उपलब्ध भा प्यारालाइसिसको मुख बाँकेर नसा डाक गरेर हात गर्न निकाल्छ।

बाहिर सदनको अधिकारहरू भएको थालीमा सहभागीलाई पाठसम्मूहमा विभाजन गरी सूचना तथा संसार स्थानीय क्षमता सुदृढीकरण एवं शोषण तथा दुर्व्यवहार विरूद्ध सुरक्षा सहभागिता प्रक्रिया

Thank you.

सरोकार समिति बाँकेको संयोजक कृष्ण प्रसाद श्रेष्ठले भारतबाट लुकीछिपी बिग्रिने कुखुरा चल्ला तथा अन्य पक्षी जन्य वस्तुले बर्ड फ्लू फैलाउने खतरा बढेको भन्दै मुख्य सीमा नाका सँगै खुल्ला नाकामा पनि कडा निगरानी गर्न आग्रह गर्नुभएको छ। नेपाल पञ्चका नागरिकहरूको हेमन्त राज काफ्रेले भारतका विभिन्न क्षेत्रमा नेपालका 11 जिल्लामा बर्ड फ्लू पुष्टि भइसकेको अवस्थामा बाटोमा विशेष सतर्कता अपनाउनु पर्ने आवश्यकता उल्याउनु भएको छ। यता कुखुरा पालन किसान तथा व्यवसायीहरूले अवैध आयात रोक्न नसके मानव स्वास्थ्यसँगै करोडौं लगानी

0: money for assistance to people. So the next thing is that also in part of the town, sadly, hard work is really good for the sale of the town.
1: One intervention is a pile of beer, but the very visit to some happy group, Baggy Gustav, and the Nats on Terrence and Eco, people to Patriot, who comes in the dark, some leader, are using a dark, and hit the lucky Jerry from this.
2: आजको उपायको छलफल सुरु गर्नु त आज हामी पहिलो जालपूर्वको लक्ष्यहरूको बारेमा विज्ञको कुरा सुन्छौँ.
3: हेर्नुहोस्, हिराको सुक्खा जमिनमा पानी बसाउने जमिन फुटको फुल्ने धाँदा फाट्ने वा कहिले फाटेको छ भने धाँदा फराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्.
2: ल, पहिलोका पनि लक्षण हुन्छन् त भनेको. हामी त अब पहिलो स्तरको लिरहेको सम्झेको त सबैभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है.
3: हो नि, पहिलो जाने पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको हिउँ सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पुलहरू ठल्किने जस्ता लक्षणहरू देखिन सक्छन्.
2: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
3: त्यसो गरेर थाहा हुन्छ. पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ.
2: घरका सरसामान निकाल्नु पर्यो, व्यक्तिले हिँडिहाल्नु मिलेन.
3: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन. घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो. सामानको लोभ गरेर अन्न गर्न थाल्नु भयो भने पहिलोका कारण ज्यान समेत जान सक्छ.
2: हो, उहाँले भनेको कुरा सही हो. ज्यान बाँचेको घर सही नभए के घर के
4: मेरो नाम

0: मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा लिएर गरौँ। तनावले खुल्ला कुरा गरौँ। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य रोजौँ। रेडियो कुर्मा कार्यक्रमको सहकारीमा स्वास्थ्य कार्यालय बर्तियाबाट जनहित प्रणाली सधैँ
1: सम्झाउने र प्रेरणा पनि खबर उहाँहरूलाई 20 वर्षमा पनि बिमार गर्न पाइँदैन भन्ने थाहा छ कि के हो।

about that if you want to add something, imaginary, some base.

¡Gracias!

0: चर्चा स्वास्थ्य तथा जनसंख्या मंत्रालय एपिडेमियोलॉजी तथा रोग नियंत्रण आशा का राष्ट्रीय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल डब्ल्यूडब्ल्यूएफ नेपाल का साथै वित्तीय कोरियामा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्वदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मित्रका साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
1: सरकारको जल तथा मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एल निनियोको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ।
2: त्यसैले किसान दाजुभाइ दिदी बहिनी हो, अब पानी बचाउने धान खेती अपनाऊ,
1: धान छर्नेर रोप्ने योजना पानी अनुसार बनाऊ, सिरान मध्य र पुछा क्षेत्रमा पानी पार्नु हो,
3: कम पानीमा लाग्ने धानका जातहरू जस्तै सुक्खा

0: पानी परियो बनाऊ धेरै पानी न जमाऊ
1: समूहमा पानी बारौ नहर सफा राखौ पानीको प्रत्यक्ष पर्व जाऊ पानी बनाएर

0: भाइसक्नु भयो आजको वडा स्तरको छलफल सुरु गराउन त हुन्छ। आज हामी पहिलो जाने पोटोको नसिनाको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, बिरालोले सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ताजा पानीमा पहिले फाटेको छ भने ताजा पराकिलो हुने र जमिन ढासिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: पहिलोका पनि लक्षण हुन्छन् त भनेको हामीले त पहिलो स्तरको लिएर सम्झौँ त सबैभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धुमिलो हुने, रुख र बिजुलीका तोडहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु, बसेको कुरा सुन्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ, पहिलो जाने सङ्केत देख्यो भने तुरन्त सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु हुँदैन।
1: यस्तो गल्तीले झुक्केर पनि गर्नु हुँदैन। अर्का सरसामान निकाल्ने तर्फ लानु भनेको जोखिम बढ्नु हो। सामानको लोभ गरेर अनुरोध गर्न थाल्नु भयो भने पहिलोका कारण ज्यान पनि जान सक्छ।
0: हो, मैले भनेको कुरा सही हो, ज्यान बाँचेको ज्यान नभए किन

ಸುಂದರಿ ಗುಣ ತಯಾರು.

Untidy Sundays.

0: भगवान् वर्षौँ ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ।
1: त्यसैले किसान दाजुभाइ दिदी बहिनीको अब पानी बचाउने धान त्यति अपनाऊ,
0: धान छानेर रोप्ने योजना पानी अनुसार बनाऊ, सिरान मध्य र कुसा क्षेत्रमा पालै पाल रोपो, कम पानीमा राम्रो हुने धानका जातहरू जस्तै सुक्खा धान, हर्दी धान, चामल मसुरी र बहु पनि प्रयोग गरौ।
2: एसआर विधि सुक्खा खेतमा धान छर्ने विधि, एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाऊ,
1: खेत सम्याउ, पानी परियो बनाऊ, धेरै पानी नजमाऊ,
0: समूहमा पानी पारौ, घर सफा राखौ, पानीको प्रत्येक थोपा बचाऊ, पानी

स्वास्थ्य

Okay.

नक्कली पाँच हजार फोटो जोड़ने से उसी आदमी

0: सुरु होस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिँडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिलो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
0: मद्यपान र धुम्रपान सेवन नगरौँ।
1: स्वस्थ रहौँ।
2: आजको वाइसरको सम्पर्क सुरु गर्नुहुन्छ त आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
3: हेर्नुहोस्, बिरालो सुक्खा जमिनमा पानी रसाउने, जमिन भोक्नु फुल्ने, धाना फाट्ने वा कहिले फाटेको छ भने धाना फराकिलो हुने र जमिन धासिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
2: ल, पहिलोका पनि लक्षण हुन्छन् त भनेको। हामीले त पहिलो स्त्रीको लीला पो सम्झेको त। सबैभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
3: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्यान परेको जस्तो ठुलो आवाज आउने, पानीको मुनि सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छ।
2: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेर छोड्न सकिन्न।
3: त्यसो भने थाहा हुन्छ, पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नु पर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, त्यतिकै हिँडिहाल्नु मिलेन।
3: यस्तो गल्तीलाई छुट्टिएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोप गरेर अनलोप गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो छ, ज्यान नभए के भन् के
4: भन्छ।

0: सरकारले परिवर्तन का कारण प्रस्ताव में सकते छेन चुनौतीको रूपमा उभिएको छ। फेरि पनि आज रातिदेखि वर्षाको प्रारम्भ भएको छ। असार 15लाई राष्ट्रिय स्तरमै धान दिवसको रूपमा मनाउने भएको हुनाले आज हामी बाँसे नगरपालिका स्थानीय सरकारको तर्फबाट पनि यो धान दिवस कार्यक्रमलाई सम्पन्न गरेका छौँ र यो धान दिवसको अवसरमा म सम्पूर्ण किसान दाजुभाइ दिदीबहिनीहरूलाई धान दिवसको अवसरमा हार्दिक शुभकामना पनि भन्न चाहन्छु। बाँसरी नगरपालिकाले अहिले भर्खरै असार 10 गते बजेट पनि ल्याएको छ। यसमा खास गरी हामीले कृषि क्षेत्रका किसानहरूका निम्ति उत्पादन हातमा अनुदान साथमा भन्ने कार्यक्रमलाई बढी प्राथमिकता दिएका छौँ। र अर्को कुरा हामी किसानको जुन उत्पादन छ विभिन्न क्षेत्रमा काम गरिराख्नु भएको छ त्यो कृषि पेसालाई क्षति हुनबाट बचाउनका निम्ति त्यसलाई चाहिँ त्यो क्षतिलाई न्यूनीकरण गर्नका लागि बिमा कार्यक्रमलाई पनि जोडेर अगाडि बढेका छौँ। त्यसो भएको हुनाले यो कार्यक्रममा जोड्नका निम्ति जोडिनका निम्ति पनि म सबै किसानहरूलाई किसान दाजुभाइ दिदीबहिनीहरूलाई यो दुर्गालय यथा मार्फत सबैलाई आग्रह गर्न चाहन्छु, सूचनाको जानकारी दिन चाहन्छु।
1: सहकारी संस्थाको अध्यक्ष दुर्गा थारूको अध्यक्षतामा तीनजना धान रोपाई कार्यक्रम बाँसरी नगर प्रमुख धानकर्ता उपप्रमुख इन्दिरा चौधरी वडा अध्यक्ष श्री सी प्राविधिक सहकारीको प्रतिनिधि किसान तथा निर्मित संस्थाको प्रतिनिधिवर्गले सहभागिता रह मौसम ब्रेकिन काठमाडौँ ठिक 5 बजी प्रत्यक्ष मौसम ब्रेकिन खाने जोगाइदिन तबसम्म ट्राफिक सङ्घ्रिया गर्नु सङ्कल्प मैले दिनु बिरामी दिनु जय बाबा।

0: विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एल निनियोको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ।
1: त्यसैले किसान दाजुभाइ दिदी बहिनी हो, अब पानी बचाउने धान खेती अपनाउ।
0: धान छर्ने र रोप्ने योजना पानी अनुसार बनाऊ। सिरान मध्य र पुछा क्षेत्रमा पानी बारो रोपो।
2: कम पानीमा राम्रो हुने धानका जातहरू जस्तै सुक्खा धान, हर्दीघाट, सामा मसुरी र पशुभूमि प्रयोग गरौं।
0: डीएसआर विधि सुक्खा क्षेत्रमा धान छर्ने विधि, एसआरआई जस्ता पानी बचाउने पद्धति अपनाऊ।
1: खेत समयाउ, पानी परियो बनाऊ, धेरै पानी नजमाऊ।
2: समूहमा पानी बारो, नहर सफा रखौ, पानीको प्रत्येक रूपमा बचाऊ।
0: पानी खेती गरौ,
1: उत्पादन बढाऊ, परिवार र देश समृद्ध बनाऊ।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिलो जानु पूर्वको लक्षणहरूको बारेमा डिकेको कुरा सुन्छौ।
1: हेर्नुहोस्, बिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँचा फाट्ने वा पहिल्यै फाटेको छ भने ढाँचा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छ।
0: पहिलो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: रेडियो गुरुबाबा एफएम द्वारा जनहितमा जारी सन्देश।
4: के लगे सिद्धार्थ।

0: हजुर पाँच बुद्ध ज्वेलर्स राजकरी नगरपालिका पाँच किसान चुकी लगे सिद्धार्थ भई के मोबाइल नंबर 98662 13 6 16 98 2 96 83 294
1: नोट हमारे पाँच लाइन बुड्डू ज्वेलर्स को एक शाखा सिद्धार्थ बैंक बचकड़ी को नक्कली पाँच लाइन बुड्डू ज्वेलर्स मध्य खुश यादवी।
2: नमस्कार मेरा नाम रंजना चौधरी बासगिरी नगरपालिका वडा नम्बर 4 बटफाताल बर्दिया म परवर्ती जडीबुटी उद्योग भनेर दर्ता गरेको छु। यसबाट थुप्रै किसिमका औषधि उपचार गर्ने गर्छु। हाम्रो यो परवर्ती जडीबुटी उद्योगबाट हामीहरूले ग्यास्ट्रिक, अल्सर, क्यान्सर, बवासिर, सुगर, मिर्गी, जन्डिस, पित्त थैली लगायत सबै ठाउँका पत्थरहरूको औषधि उपचार गर्ने गर्छौ। हात खुट्टा झम्कने, बाँझोपन, विषाक्त चिजले टोकेका सबैको औषधि उपचार गर्ने गर्छौ। र हामी औषधि उपचार गर्दै गर्दाखेरि एकदमै गरिब छौ भनेर भन्नेहरू वडामा गएर या नगरमा गएर निवेदन दिएर त्यहीबाट सिफारिस लिएर आएकालाई मैले 5 पैसा नलिएर औषधि उपचार गरेको छु। अहिलेसम्म धेरै ठाउँबाट त्यस्तो सिफारिसहरू आएर उपचारहरू पनि सफल उपचार गरिसकेको छु। र अब घाउ खतिरा जस्तो सुकै घाउ खतिरा भए पनि सबै घाउ खतिराहरूमा हामीहरू औषधि उपचार गर्ने गर्छौ। जस्तै मासु पलाएको आँखामा मलद्वारमा पाठेघर अन्न थैली मुटरमाली कलेजो फोक्सो पित्त थैली आम्रा भुँडीहरूमा मासु पलाएको सबै दिने गर्छौ। मेरो फोन नम्बर 98 86 128 98 86 128 98 20 27 29 41 हो। मलाई एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। धन्यवाद।

Thank you.

ਮੇਰੀ ਧੰਜ ਤੇ ਗੱਡੀ ਨਾ ਭੇਜੂ।

पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषैले हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खाद्य रोग भएको सक्छ। रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई लिङ्गटा लाग्ने, टाउको दुख्ने, मुर्छा पर्ने, थकान महसुस हुने र हो सम्बन्धी जस्ता तत्कालीन र क्यान्सर, ट्युमर तथा स्वास्थ्य प्रसार सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ। रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।

Thank you.

संसदीय अध्यक्ष संगठन क्षेत्र

0: विधान दिवस को अवसर में संपूर्ण नेपाली किसान जो मूर्ति रोपे मूल उत्सव दे रहा हो जलवायु परिवर्तन का कारण वर्षा हो सकते हैं ये एटा ठूल चुनौती को रूप में उद्देश्य फिर भी आज रात देखि वर्षा को प्रारंभ असार 15 राष्ट्रीय स्तर में धान दिवस को रूप में मनाने आज हमी बस्ती नगरपालिका स्थानीय सरकार को तर्फ भी यह धान दिवस कार्यक्रम संपन्न कर धान दिवस को अवसर में संपूर्ण किसान दाजुभाई धान दिवस के अवसर में हार्दिक शुभकामना भन्न चाहन्छु। बस्ती नगरपालिका भर्खरै असार 10 गते बजेट पनि ल्याएको छ। यसमा खास गरी हामीले कृषि क्षेत्रका किसानहरूका निम्ति उत्पादन हातमा अनुदान साथमा भन्ने कार्यक्रमलाई बढी प्राथमिकता दिएका छौँ। र अर्को कुरा हामी किसानको जुन उत्पादन छ विभिन्न क्षेत्रमा काम गरिराख्नु भएको छ त्यो कृषि पेसालाई क्षति हुनबाट बचाउनका निम्ति त्यसलाई चाहिँ त्यो क्षतिलाई न्यूनीकरण गर्नका लागि विभिन्न कार्यक्रमहरू पनि जोडेर अगाडि बढेका छौँ। त्यसो भएको कुराले यो कार्यक्रममा जोड्नका निम्ति जोडिनका निम्ति पनि म सबै किसानहरूलाई किसान दाजुभाइ दिदीबहिनीहरूलाई यो जोडालाई मार्फत सबैलाई आग्रह गर्न चाहन्छु, सूचनाको जानकारी गराउन चाहन्छु।
1: बास्तरी नगरपालिका बाहेक दूध प्रतिसार गर्न वस्तु बिक्री वितरण नियन्त्रण इन्डिभिजुअल उपचार सम्बन्धी पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम अन्तर्गत बाहेक दूधको स्वतः अमृतत्व तथा जन्य वस्तुको भन्ने प्रयोगका कारण बालबालिकामा कुपोषण, चुटकोपन, उमेर अनुसार

0: हाल लिम्बू प्रदेशमा 36.3% शिशु केन्द्र गायक दुईटै केटीहरूबाट बाँसरी नगरपालिकामा पनि 55% बालबालिका स्थल प्राप्तहरूबाट तर पत्रको दुईतिर बालबालिकाको संख्या बहत्तीकै उहाँ जानकारी गरेकोबाट उहाँको अनुसार सन् 1996मा 65% बालबालिका गायक स्थल प्राप्त गर्दा सदस्यता संरक्षण 22 आफूको बिल यी दर घटकर 56% सीमित हुने तथ्याङ्कन एक पर्दा अभिमुखीकरण कार्यक्रममा दार्जिलिङ नगरपालिकाको नगर उपप्रमुख इन्दिरा चौधरी सभा अध्यक्षता गरिन्छ। कार्यक्रममा नगरपालिका क्षेत्रभित्र सञ्चालित निजी स्वास्थ्य संस्थाको संचालकको सहभागिता रहने कार्यक्रममा शिशुको पहिला पूर्ण पोषणको आश्रय गर्न कुर्सी जन्म लक्षण अनिवार्य रूपमा डायक दुधका खमिरा तथा डायरिक दुधको विकल्प रूपमा बिक्री हुन वस्तुको अनियन्त्रित प्रयोग न्यूनीकरण गर यिनको प्रभावकारी परिणाम आवश्यक गर्नमा जोड दिनुभयो।
1: बाँसपडी नगरपालिका वार्ड नम्बर 8 वडा कार्यालय आफ्नो वडा कमिटा चौकीदार हनसाईमा 8 नम्बर वडा कार्यालय राष्ट्रिय कार्यक्रम प्रति सहायक हस्तान्तरण गरेको 3 वर्ष से गाउँ समाजमा व्यवहारिक सूचना पुगे टेलिफोन बाँसपडी नगरपालिका 8 वडा कमिटा चौकीदार तुलसी थारू हुन राजा सेतु प्रसाद गौतम सहस्थाकनलाई साइकल हस्तान्तरण गर्न भइत थारू समुदायमा चौकीदारहरूका गाउँ समाजका सूचना मर्मी गर्ने पूजा पाठ समाज व्यवहार सामाजिक सन्देश नगरपालिका वडा कार्यालयका सूचना फेर गाउँ समाजमा होइन कर्तीमाथि वडा अध्यक्ष गौतम उहाँका काम हुन प्रशंसा गर्दै प्रोत्साहन स्वरूप साइकल देवपत्रबाट चौकीदार पुलिसी थारूले साइकल परिभाषा गाउँ घरमा सूचना पुगाए सहज सुन्ना गति आफ्नो मजासे काम गर्न हौसला पहरी खुसी व्यक्त गर्दै साइकल हस्तान्तरणका क्रममा वडा अध्यक्ष दुर्प्रसाद गौतम वडा सचिव लक्ष्मीराम शर्मा वडा सदस्य खेती राजाराम थार ओ नोक बहादुर टाई चौकीदार पुलिसी थारू लगायतका उपस्थिति रहेछ। बर्दिया प्रहरी 2 ग्राम 960 मिलिग्राम ब्राउन सुगर सिन्थेटिक पर्ना खरिया रङ्क विविध पदार्थ सहित 3 जहान पक्राउ गर्दा प्रहरी चौकी जमनी मसी खटक प्रहरी टोली प्रयातार गाउँपालिका ढुटा स्थित भारत नेपाल सिमानाका मसे नेपाल ऐतिक नम्बर मोटरसाइकलमा सञ्चालकका जाँच गर्न क्रममा चालक पाँचेको कोलपुर नगरपालिका नवनिवासी 26 वर्षे सरोज कुमार थारू मोटरसाइकलमा पासा सवार ठाउँको 30 वर्षे सुभाष चौधरी पक्राउ गर्नको जिल्ला प्रहरी कार्यालय पर्याएको प्रहरी निरीक्षक टेक बहादुर टेगुनाथ अनुसार उहाँको कण्ठ सेट प्लास्टिक सहित 3 ग्राम 130 मिलिग्राम प्लास्टिक हटाएर सुधार तौर गर्दै 2 ग्राम 960 मिलिग्राम ब्राउन सिन्थेटिक पर्ना खेर विविध पदार्थ बरामद गर्न जमिनबाट सन्दर्भ नगद 2,442 रुपियाँ हो 2 थान किप्याड मोबाइल समेत प्रहरी बरामद गर्न जमिनबाट पक्राउ गर्दा पुलिसले इलाका प्रहरी कार्यालय महिला पोखरामा रहेको लाभ औषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान वितरण प्रहरी जनिर्वा संघीय स्वास्थ्य मन्त्रालय ग्यास फर एन्टिरेबिस भाइरस अभाव निरोधक दावी गर्दैहरूले नेपालमा स्थित त्यही अस्पतालमा पार्षद पुष्पैनासे रेबिस विरुद्धको चरम अभाव देखभालमा अस्पतालका सूचना अधिकारी डाक्टर संकेत रिसालको अनुसार अस्पतालमा दैनिक 50 लिटर ग्रिनका कार्टन ब्रह्मन खोप लगायत अन्य कलसेले निशुल्क उपलब्ध राज्यमा फ्याक्सिन अभाव पाँच रुमाउँका बाह्य खरिद गरिख ल्यान पर्ने अवस्थामा यी मसे विशेष गरिख विपन्न तथा आर्थिक रूपमा कमजोर सेवाग्राही ख्याल प्रभावित बाट ग्रहित स्टोर प्रमुख भवानी प्रसाद यादव रेबिस विरुद्धको अस्पताल अपना खरिदने गरिख संघीय उप प्रदेश सरकार मसे प्राप्त रोजगार आधारमा वितरण गर्न चलक जान केन्द्रबाट उसै पनि शुल्क पाजिनाको खरिद गरा बाध्य पार्थिलप्रति सेवादार या सन्तुष्ट चलाइन कर्मल ड्रेसिङ रूम इन्चार्ज कृष्ण प्रणाप्रति चान्तेबाट हाल एरिया सुधारमा दैनिक 2775 डोज एन्टिरेपिसको प्रयोग बिना अगत महा प्रक्रियाबाट अस्पतालमा उपचार भइरहेको कोर्से संघीय प्रदेश सरकारले थप खोपापूर्ति निषम्म निशुल्क सेवा सञ्चालन गर्ने सिद्धान्त स्पष्ट पारेमा लम्बिनी प्रदेश सरकार थारू समुदायका आदिमकालीन प्रथा परम्परा र संस्कृतिका संरक्षण तथा प्रवर्तन गर्न उद्देश्यले थारू समुदायको प्रथा जनित परम्पराको संरक्षण तथा प्रवर्तन सम्बन्धी विधेयक 2083 आज फरिदाबाद विधेयक हाल प्रदेश सभामा पेश गरिएमा लुम्बिनी प्रदेश सभामा थारू समुदायका बाहुल्यताहरूको यी समुदायमा आदिमकालसित प्रचलन अलग सामूहिक प्रथाजनित संरचना संगठन हो सांस्कृतिक असल अभ्यासलाई कानून रूपमा व्यवस्थित गर्न उद्देश्यले यी विधेयक तयार पारेर लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री दिलीप बहादुर चौधरी पत्रबाट प्रस्तावित विधेयक थारू समुदायका सबसे तहका संरचनाका रूपमा गाउँ मुजाको बिरुवार उसे थ्यार गाउँ मिल्का सिंचाई तथा सामूहिक कामकार बन्ना पलगन्ना वा पूजासीन संरचनामा कानून रूपमा पहिचान गर्न व्यवस्था गर्दा यात्रासँग सामुदायिक नेतृत्व गर्न महत्वमा बर्खरको पर्मसाजासीन रहन कानूनी रूपमा परिभाषित गर्दै उहाँ भूतान्तर काम कर्तव्य जिम्मेवारीमा स्पष्ट पारिएका विधेयकले थारू समुदायका परम्परागत दैटिवा खानपान वेशभूषा भाषा कृषि तथा सिंचाइ शिक्षण सम्बन्धित पूर्तिको सांस्कृतिक सम्पदाको अभिलेखीकरण संरक्षण पुष्टान्तरणमा सबै विशेष पूर्णाध्यक्ष लेखिएका यात्रासँग विधेयकमा प्रत्येक गाउँ मौजाको प्रकरणमा शुद्ध कोशी स्थापना प्रशिक्षणको सामुदायिकभित्र समन्वय सामान्य व्यापार थाना मेलमिलापको माध्यमसे समाधान गर्न प्रणायन प्रोत्साहन गर्न जसिन महत्वपूर्ण प्रावधान समयबाट प्रदेश सरकार सामाजिक विकास मन्त्री चर्मजय तिमिसेनाका अनुसार यी विधेयक एकको रूपमा कार्यान्वयन मिल्पाछ थारू समुदायको असल अभ्यास कानुनी संरचना परिणाम समयबाट र समुदायको राज्य प्रतिको अपनत्वमा वृद्धि मिलाथे महत्वहरूका राष्ट्रिय समाचारको बारे तिमिसे
0: सभाको सभामुख दौड प्रसाद अर्याल जनताको मूल्याङ्कन वा पूर्वीमा निर्भर आफ्नो गतिविधि आगो बढाई साथसँगको निर्देशन दिनुबाट संघीय संसद सचिवालय सिंहदरबार आज विश्वक संसद भवन आज संसद भवन आयोजनाको दुई दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन प्रतिभान पछि निर्देशन एलोक्वेटर सभामुख अर्याल लाखौं नेपाली जनता मात्रै घर पठाएका जिम्मेवारी नागरिक निर्भर श्री सांसद र आम जनताको मूल्याङ्कनमा अग्र विनामिर अव्यवहार देखाएकन स्पष्ट पर्नबाट सांसद भवन बीच मजा कानून बनेन बाटो मजा व्यवहार प्रबन्धन गर्न बाटो प्रतिस्पर्धा होइन आवश्यक समेत मतहरूबाट सांसद भवनका हरेक गतिविधिहरू आम जनता मूल्याङ्कन गर्दै रहेको मार्ग जनताको माझमा अग्र विधा काम गर्न सभामुख अभियान मतहरूबाट उहाँ अभिमुखीकरण कार्यक्रमले सिक्का सांसद रूपमा आफ्नो भूमिका हाल ऐना दिनमा अभिन्या प्रभाव परि पनि विश्वास समेत व्यक्त गर्नुबाट
1: राष्ट्रिय समाचार सङ्घमा सन्देश समय भइरहेकोमा सन्देश गइनासे पहिला मुख्यमन्त्री सन्देश फेरिद्वारा जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता समृद्धिकरण राष्ट्रिय नारासँग पाँचौँ नगरपालिका 23 राष्ट्रिय धान दिवस तथा जलवायु वर्ष अप्रेलमा मनाइएला प्रतिनिधि सभाको सभामुख टोल प्रसाद परियार जनताको मूल्याङ्कनमा फल किना मेरो आफ्नो गतिविधि आगो बढाए सांसदको निर्देशन कार्तिक सुन्दरियाको शङ्कर सुन्दरिया बिन्दु कुमार

Thank you.

0: आजको वाइसरको सम्पूर्ण सुरु गराउन त
1: हुन्छ
0: आज हामी पहिलो चरण पूर्वको लक्षणहरूको बारेमा द्वितीयको कुरा सुन्छौँ.
2: हेर्नुहोस्, बिरालोमा सुक्खा जमिनमा पानी नसर्ने जमिन भुकको फुल्ने राजा फाटी वा पहिले फाटेको छ भने राजा फराकिलो हुने र जमिन भाषीले जस्तो लक्षण पहिलोका लक्षणहरू हुन्.
0: ल, पहिलोका पनि लक्षण हुन्छन् भनेको हामीले त अब पहिलो स्तरको लिला पुसाउँछौँ त. सबैभन्दा पहिलो जाने संकेत थाहा हुने रहेछ अरे.
2: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट टट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मुर सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोहोरहरू ठल्किने जस्ता लक्षणहरू देखिन सक्छन्.
0: पहिलो जाने संकेत थाहा पाएर के भन्नु, बसेको ठाउँ छोड्न सकिन्न.
2: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ.
0: घरका सरसामान निकाल्नु पर्यो, त्यतिकै हिँडिहाल्नु मिल्दैन.
2: यस्तो गल्ती चाहिँ झुटतिर पनि गर्नु हुँदैन. घरका सरसामान निकालेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो. सामानको लोभ गरेर अनुभव गरेर थाल्नुभयो भने पहिरोका कारण ज्यान पनि जान सक्छ.
0: हो, उहाँले भनेको कुरा सही हो. ज्यान ग्रहित भगवान, ज्यानै नभए के भन्

0: घटना सरसामान निकालेका कुराहरू भनेको जोखिम बढाउनु हो। साधारणको लोकहरूले अनुरोध गर्न थाल्नुभयो भने पहिलोको कारण ज्यान सबै जान सक्छ।
1: उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे त भन् ज्यानै नभए के भन्
2: विश्व स्वास्थ्य
0: संगठनका अनुसार नेपालमा 30

0: नकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष पुगेपछि नियमित

ఆలోచన తెలియదు. మనం వచ్చిన కోరిక ఎలా

的。

ఈ సందర్భంలో ఈ సందర్భంలో

सपनाको पक्षमा निर्णय गरौँ तर पहिले खुल्ला कुरा गरौँ समाधान लागू पदार्थ होइन।

0: अस्पतालले प्रदान गर्ने सेवाहरू
1: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध।
0: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट, छाती, कलेजो, नसा, मुटु चेक जाँच गरिन्छ।
1: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
0: प्यारालाइसिस भई मुख बाँकिने, नसा च्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी र थाईको पेन्सन थेरापीको विधिबाट उपचार गरिन्छ।
1: नसा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुपन्चर थेरापीबाट सफल उपचार गरिन्छ।
0: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्या अस्पताल प्रणाली शाखा पाँचगढी पाँच पाँचगढी पेट्रोल पम्प दक्षिण पछि
1: सम्पर्क 084-4000

सम्झाउने र पनि खबर गर्ने उहाँहरूलाई यस प्रश्नमा पनि विवाह गर्न पाइँदैन भन्ने थाहा छैन कि के हो एकचोटि सम्झाउ

Thank you.

Gracias.

Thank you.

तपाईँ कार्य दिनुले जीवन खत्तम भई सन्तुलित खाना खाई व्यायाम शब्द गरी तुम्रताम नदीमा सेतु नरही तर भनौ नियन्त्रण गरी आजको निर्णय कार्य जीवन आचार विश्वकारण

0: ಆಯ್ತು.
1: उपभोक्ता दुवैलाई जोखिम हुन्छ. तत्काल विषय किरामा आयो भने

全くできなかった。

るのが、ちょっとこれが

experience

को प्रस्तुतकरण गरिदिएको छ। हालै पार्टीको महाधिवेशनका बेला पेश भएको सांगठनिक प्रतिवेदन अनुसार 18 वर्ष भन्दा मुनिका 35,000 भन्दा बढी बालबालिकाले सदस्यता वितरण गरेको थियो। उक्त विषयमा हिजो प्रतिनिधि सभा र आज राष्ट्रिय सभामा पनि प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले आपत्ति जनाएका छन्। तर राष्ट्रपतिले भने प्राविधिक त्रुटिका कारण मात्रै उमेर 18 वर्ष भन्दा कम देखिएको र बालबालिकालाई सदस्यता नदिइएको जनाएको छ।

0: तथा संघालय बालबालिका पार्टी सदस्य बनाने बंदेज करे 35,000 भन्दा बढी बालबालिका सदस्य बनेको पार्टीको महाधिवेशनमा प्रस्तुत प्रतिवेदनले देखाएको भन्दै उनीहरूले राष्ट्रपति संविधान भन्दा माथि हो भनेर प्रश्न गरेका छन्। आज राष्ट्रिय मानवाधिकार आयोगले पनि सार्वजनिक रूपमा यी विषय उठेपछि के कसो भएको हो भनेर पार्टीको केन्द्रीय कार्यालयमा त्यसबारे जवाफ पठाउन पत्रचार गरिएको जनाएको छ। आयोगका सहायक प्रवक्ता श्याम बाबु काफले भन्छन्,
1: विषय देखिरहेको हो,

पुलिस सदस्यता नदिएको जनाएको छ। आधिकारिक रूपमा भने यस विषयमा अहिलेसम्म राष्ट्रपतिले कुनै अभिव्यक्ति वा प्रस्तुतिकरण सार्वजनिक रूपमा दिएको छैन। बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्ने विषयबारे बीबीसीले सोधेको प्रश्नको जवाफ दिँदै पार्टीको संगठन विभागका निवर्तमान सचिव शंकर श्रेष्ठ भन्छन्।

0: कार्यकालय राजनैतिक दल को सदस्य बनाउन र राजनैतिक उद्देश्य का लागि प्रयोग गर्न पूर्ण रूपमा रोक लगाएका छन्। भोलि र पर्सि देशका कतिपय ठाउँमा भीषण वर्षा हुने सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सूचना जारी गरेपछि खास गरी विपद रोक्नका निम्ति जोखिम अनुसार जलशक्ति र समान परिचालन गरिएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। लामो समय चर्किएको गर्मीपछि भीषण वर्षा हुँदा बाढी पहिरो जस्ता विपद निम्ति सबै चिन्ता बढेको छ। यसै सन्दर्भमा साथी संजय ढकालले प्राधिकरणका प्रमुख कार्यकारी प्रदीप कुमार कोइरालालाई सम्पर्क गरी तयारीको अवस्था के कस्तो छ भनेर सोधेका छन्।
1: जस्तो उद्धार कार्य गर्नुपर्ने स्थिति आइपऱ्यो भने त्यस्तो फाइदा के हो?

0: संख्या अझै बढ्ने अनुमान गरिएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुन प्रदीप पसलबाट।
1: गत साताका दुई ठुला भूकम्पपछि उद्धारकर्ताहरू जीवन बचाउन यसका निकै महत्वपूर्ण प्रयासमा जुटिरहेका छन्। भेनेजुएलाका अस्पतालका भित्ता पनि बेपत्ता मानिसहरूका तस्विरहरू टालिएका पाइन्छन्। त्यहाँका एकजना ब्रिटिस अग्नि नियन्त्रक भन्छन्, डिभिजनलाई जीवित भेटाउन सामान्यतया 96 घण्टाको समय हुन्छ, आइतबार साह्रो सकिन्छ। त्यसैले उद्धार टोलीहरू उनीहरूकै शब्दमा चमत्कारिक उद्धारको आशामा रहेको उनी बताउँछन्। मुख्य खोज तथा उद्धार प्रयासहरूमा अझै पनि स्थायी

0: राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकारी वीरेन्द्र कर्णेल
1: आज बोलेका छन्।

0: एसोसिएशन बैंक का अध्यक्ष भीम रानी अनुसार हर 12 जना ने रेड पर्यटक निपु जफरमा उतराउन सक्नेछ। रेड सात जसरी भन्छन् पर्यटकहरूको संख्या न्यून भएको
1: राष्ट्रिय निकुञ्जमा मात्रै पाइने चौसठी

0: fare, ma aspettare delle forti azioni di Natale su Amelia.
1: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टाभित्र अनिवार्य स्तनपान सुरु गरौँ। छ महिनासम्म आमाको दूध मात्रै खुवाऊ। स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराउँ, स्वास्थ्य बचाउँ।

0: हामी पहिलो जान पूर्वको घटना सुनाउनुको बारेमा द्वितीयको कुरा सुन्छौ।
1: हेर्नुहोस्, फिलहाल सुक्खा जमिनमा पानी नसाउने जमिन भुकको फुल्ने ढाका फाट्ने वा कहिले फाटेको छ भने ढाका फराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: ल, पहिलोका पनि लक्षण हुन्छन् न भनेको? हामीले त अब पहिलो स्थितिको लिला पो सम्झौँ त। सबैभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
1: पहिलो जान पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोहरहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर के हुन्छ, पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
0: घरका सरसामा निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु मिलेन।
1: त्यस्तो कल्पना झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाले तपाईँ लानु भनेको जोखिम बढाउनु हो। सामानको लोप गरेर अनुभव गर्न थाल्नुभयो भने पहिलोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँकी पो छन्, ज्यान नभए के हाम
2: एफएमद्वारा सन्देश।

అంటే సొంతానికి కన్నా ప్రధానంగా ఒక్కొక్క సినిమా నంబర్ వన్.

स्वास्थ्य कार्यले भोटियासी जनैको

0: झुकिन्छन्। प्रस्तुति तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष पुगेपछि नियमित स्वास्थ्य जाँच गरौ।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौ।
0: स्वस्थ रहौ, सुखमय जीवन बिताउ।
2: रेडियो गुरुवाला एफएमद्वारा जनहितमा जारी सन्देश।

0: उपयोग पनि र मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ,
0: तयार भए खुला कुरा गरौँ, समाधान लागू पदार्थ होइन
1: लागू पदार्थबाट टाढा बसौँ, स्वस्थ र उज्यालो भविष्य खोजौँ।
0: रेडियो गुरुबाबाको सहकारीमा स्वास्थ्य कार्यालय बर्तियाबाट तयारी प्रचार सचेत।